फुंनियाव जराव आवाखौ खानाय थांनाय जथ' आनि रांजाकनि माराय किसिं संनो आनि खानि हामजाकमा दै फुंखा हामिया फारि सोङो दिनै जिनि सिख्ला रगनि जायन' पान्डा